0: सिफर 330, सिफर 344, 717, सिफर 330, सिफर 344, 717। हाँ जी, कलर तरफ तो सीधा वक्त में सर सुखते किम जी ने कॉल करे सिविल ओड़े। अस्सलाम वालेकुम, चो खबर है के दे किम जी दिकुम जी ना स्पेर का लंबर वन दा चिरता दा है स्पेर की खो डेर दी स्पेर की खो डेर दी कजे दरता वशा चे पप्लोनी जी से स्पेर की दी प्लोनी से दी प्लोनी से दी खो जाए चे तेरता सौका का अच्छा पटोल खेल स्पेर की ना हां दा पटोल खेल स्पेर की खोलश की दा से गा गोंदे दी सख्त गोंदे दी चे दा विले
1: तो सर की
2: माशाल्लाह
1: माशाल्लाह खो प्यूज दे से हाथ ते पूरा पैदा मंदी का ना खैर दे गरमाए खुराक गरमा गरमा सुनात ती बिया नदरी में क्या ना
2: खैर दे तो खैर ये
1: शुगर देवी बस प्यूज माखरा प्यूज
2: माखरा
1: वो हाँ बिल्कुल ठीक ठाक बिल्कुल तो सही कहना
2: तवे लगावा
1: चिरे मरा गिणी होता कसी अतरखे सही अतरखे पता अगरीना मरीना से डेरे कीजी क्या ना बस आई दो खैर की दस खाल का वालर बुंदे सीखा भी ना माशाल्लाह हाँ बिल्कुल
2: अच्छा
1: तुझ दादू चल चल है की माने
2: यार شامو چې کوي چې دا غتوم را عمر مې چې تیر کړه مې غون پچال چلا کې تیر کړه
3: نه نه نه نه نه بل اوس دا څه وسو جو شوې دي چې لکه الله خر وسې دي چې اوس چې هغه څه تا شاو ور کاوه په مکاوه نه چې پیسې نو ور کړې کنه انشاء الله ډېر کلاک مونږ درنه دي انشاء الله نو
2: خبره بس سعید خو هلکا چې درنه په پټ نشي بہار کے ڈیرا ڈیرا من خواندی ہو کہ گپ شپ والا کہ سب ان شاء اللہ بھی گپ لگوی ہو جہان من دے کال کا والے جی کم جی نے کال کرا اس پھر کے نہ کال کرا